0: کم وقت ہے جو برداشت کرنے کے لیے پیتا ہے میں تو پیتا ہوں کہ بس سانس لے سکوں
1: گاؤ میرے من چاہے سورج چمکے رے چاہے لگا ہو گرہن
2: کیوں پیتے ہو اتنا کہ برداشت ہی نہ کر پاؤ
3: کون کم بخت برداشت کرنے کو پیتا ہے ہم تو پیتے ہیں کہ یہاں پر بیٹھ سکیں کس سے پوچھو یہ ہوائیں
4: گنگنا आज जन्मदिन है अभिनेत्री रम्या कृष्णन का। उनका जन्म 15 सितंबर 1970 को चेन्नई तमिलनाडु में हुआ है। उन्होंने मात्र 13 वर्ष की उम्र में अभिनय की दुनिया में कदम रखा और 1983 से लगातार अभिनय कर रही हैं। उन्हें एसएस राजामौली की फिल्म बाहुबली में राज माता शिवगामी देवी के किरदार से सबसे अधिक लोकप्रियता मिली।